0: बेलदा
1: बिल्कुल जनाब अहमद मंगे से जरा लीगी ची सुरबेला में आवाज ठीक है भाई जान आओ खे ढेर ढेर मनना अहमद दीर नर हलकते के ना दीर नर हलकते ओ एक टीओ रे एक टीओ बलदा छे एक टीओ रे जमा हरियो प्रोग्राम की दी बिल्कुल एक टीओ नास पियो माते फीडबैक राखी छे कि भाई जान आवाज जे कट शो भाई जान आवाज जे ओके शो भाई जान आवाज जे कट शो नुडीर एक टीओ बॉय रे ढेर ढेर ज्यादा शुक्रिया थैंक यू
2: ए गली मीवा जो शीर ख्वार बदला संगव
1: खार दी दुमरख कोले दे रुखसार बदला संगव सनुल्ला मंग डेरो ने मैसेज ला लेगी जे बडेरो के हम आवाज क्लियर लडे रमन ना
2: बदला संगव
1: तुम की दा सीधा ग्रानो के दरमन जोरिन को
2: वाखो गजाना
1: दा सीधा छे
2: वाखो गजाना
1: डेरो संग ते बस मंग आवाज क्लियर रसी डेरो संग ते बने रसी करन से कचरी बिजली इलेक्शन ते इशू डेल्टा
2: वाखो गजाना
1: नो पावर लक कम दे हां زما گرانو کو درمن دوریدن کو راجو بخپل پروگرام طرف دغه پروگرام تاسو د پاره سره وڑی دغه پروگرام تاسو د پاره سره وڑی گرانو کو درمن دوریدن کو ډیر خلک به داسي وي چې وای به زمنګ دغه پروگرام چې کم دی اپړم بي زل باندې وری کنه نو غوی دوه مچ دغه پروگرام تاسو د پاره سره وڑی دغه پروگرام تاسو د پاره یو خوش خبری وڑی دغه پروگرام تاسو د پاره هغه سره وڑی گرانو کو درمن دوریدن کو چې هغه کیسه تاسو پای دی وي زما گرانو کو درمن دوریدن کو ما تاسو ته مخ کوم وری دی اوس هم درته موجودینه بعد به هم درته مکنم زه کله هم ستاسو د پاره یو سیز انتخاب کوم کله ستاسو د پاره یو ډاکټر انتخاب کوم نو هغه ډاکټر به ستاسو د پاره یو سرپرایز وی جی زه به تاسو له هغه ډاکټر راولم کوم ډاکټرانو پسې چې هلکا اسلام آباد او پېښور ته ځي کوم ډاکټر پسې چې هلکا نمبر یخلی میاش میاش مخکې نمبر یخلی خو بیا هم چې کوم دنو سپه مشکل نمبر راځي زما ګرانو کدر بندو رین کو ما تاسو له هغه ډاکټر ثوابای تر اوسه دی هغه ډاکټر می تاسو له ثوابای تر اوسه دی کوم ډاکټر چې اسلام آباد او پېښور غټو غټو هاسپټل کې پاتې شوی دی کوم ډاکټر چې اسلام آباد او پېښور یو نومور مشهور ډاکټر دی ګرانو کدر بندو رین کو دی ډاکټر له بحال کده دلته ثوابای نه د ګذن نه د مردان نه د شوی اړین نه د ټوپای نه د دې علاقو نه به ډېر ډاکټر له حلقه اسلام آباد ته یا پېښور ته تلله اوس هغه ډاکټر ستاسو خپل هر ثوابای ته راځي زما ګرانو قدرمنو اورېدونکو ډاکټر طارق رحیم صاحب آرتھوپیڈک اینڈ ٹراما سرجن ڈاکٹر طارق رحیم صاحب زما گرانو کے دربند اور جن کو ڈاکٹر طارق رحیم صاحب جو ہڈو کو اسپیشلسٹ ہے سنگ جتا اس تپتے